0: اب خبریں تفصیل سے. وزیراعظم نریندر مودی دو روزہ دورے پر آج فرانس کے شہر ایویان پہنچ رہے ہیں, جہاں وہ G7 سربراہ کانفرنس میں حصہ لیں گے. یہ کانفرنس کل شروع ہوئی ہے. جناب مودی سلوواکیہ کا اپنا دورہ مکمل کرنے کے بعد فرانس روانہ ہو گئے ہیں. وزیراعظم G7 سربراہ کانفرنس میں لگاتار ساتویں مرتبہ شرکت کریں گے, جبکہ اس اہم کثیر جہتی اجلاس میں بھارت 13ویں بار شرکت کر رہا ہے. G7 کی یہ سربراہ کانفرنس بھارت کے لیے انتہائی اہمیت کی حامل ہے, کیونکہ وزیراعظم اس کانفرنس میں عالمی خطے جنوب کی آواز اور تشویش کو زوردار طریقے سے اجاگر کریں گے. آج شام وہاں پہنچنے پر فرانس کے صدر ایمانوئل میکرون وزیراعظم کا باضابطہ طور پر خیر مقدم کریں گے. اس کے بعد وزیراعظم سربراہ کانفرنس کے ایک ورکنگ سیشن میں شرکت کریں گے, جس کا موضوع ہے نئی شراکت داریوں کا قیام اور بین الاقوامی اتحاد کی اثر نو تشکیل. اس اجلاس میں G7 ممالک کے رہنما, شراکت دار ممالک کے نمائندے, نیز عالمی بینک اور افریقی ترقیاتی بینک کے نمائندے بھی شریک ہوں گے. اجلاس کے موقع پر وزیراعظم مودی کی کینیڈا کے وزیراعظم مارک کارنی, برطانیہ کے وزیراعظم کیئر سٹارمر اور متحدہ عرب امارات کے صدر شیخ محمد بن زائد آل نہیان کے ساتھ دو طرفہ میٹنگیں بھی متوقع ہیں. اس کے بعد جناب مودی فرانس کے صدر ایمانوئل میکرون کی جانب سے دیے گئے عشائیے میں شرکت کریں گے. اس سربراہ کانفرنس میں وزیراعظم کی مصروفیتوں میں سے ایک اہم مصروفیت کل امریکہ کے صدر ڈونلڈ ٹرمپ کے ساتھ ان کی ملاقات ہے. توقع ہے دونوں رہنما مختلف شعبوں میں دو طرفہ تعاون کے بارے میں تفصیلی تبادلے خیال کریں گے. توقع ہے کہ وزیراعظم نریندر مودی فرانس کے اپنے دورے کے ایک حصے کے طور پر کل شام پیرس پہنچیں گے. تفصیل ہمارے نامہ نگار سے.
1: وزیر اعظم جمعرات کی صبح سرکردہ چیف ایگزیکیوٹیو افسروں کے ساتھ میٹنگ کریں گے. بعد میں وہ یوروپ کی سرکردہ ٹیکنالوجی اور جدت ترازی سے متعلق پروگراموں میں سے ایک ویوا ٹیک سمٹ میں حصہ لیں گے. توقع ہے کہ وہ سمٹ سے خطاب بھی کریں گے. شام میں وزیر اعظم ایک کمیونٹی تقریب میں شرکت کریں گے اور وہاں آباد بھارت نژاد افراد سے ملاقات کریں گے. اس موقع پر ثقافتی پروگرام بھی ہوں گے, جس میں بھارت کی شاندار وراثت کی جھلک پیش کی جائے گی اور بھارت فرانس کے درمیان عوام سے عوام کے درمیان مضبوط تعلقات کو اجاگر کیا جائے گا. پیرس سے مہیش چوپڑا کی رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شعیبہ.
0: وزیراعظم نریندر مودی نے کہا ہے کہ فن اور ثقافت میں لوگوں کو ایک دوسرے کے قریب لانے کی طاقت ہوتی ہے. انہوں نے یہ بات سلوواکیہ کے صدر پیٹر پیلیگرینی کے ساتھ کل سلوواکیہ کے شہر براتیسلاوا میں صدارتی محل میں سلوواکیہ کے فنکاروں کے شاہکاروں سمیت وارانسی سے متعلق نمائش دیکھنے کے بعد کہی. اس براتیسلاوا میں بنارس کی ایک جھلک قرار دیتے ہوئے وزیراعظم مودی نے سلوواکیہ کے فنکاروں کی جانب سے وارانسی سے متعلق تخلیقی پیشکش کو سراہا. وزارت خارجہ نے کہا ہے کہ یہ نمائش وارانسی شہر کے لیے وقف تھی, جس میں روحانی, ثقافتی اور روزمرہ کی زندگی کو خوبصورتی کے ساتھ پیش کیا گیا ہے. نیٹ یو جی 2026 کا دوبارہ امتحان 21 جون کو ہونے والا ہے, اور اس سے قبل سرکار نے آن لائن میسیجنگ اور سوشل میڈیا ایپ ٹیلی گرام پر اس مہینے کی 22 تاریخ تک بندشیں عائد کی ہیں. امتحان کے انعقاد سے متعلق ایجنسی نے ایک محدود مدت کے لیے بھارت میں ٹیلی گرام تک رسائی کو محدود کرنے کے سلسلے میں الیکٹرانکس اور انفارمیشن ٹیکنالوجی کی وزارت کی ہدایات کا خیر مقدم کیا ہے. ایک بیان میں امتحان کے انعقاد سے متعلق ایجنسی نے کہا ہے کہ یہ بندشیں نیٹ یو جی کے دوبارہ امتحان کے دن اور اس کے اگلے روز تک نافذ رہیں گی. مذکورہ پلیٹ فارم کو یہ ہدایت بھی دی گئی ہے کہ وہ اس مہینے کی 30 تاریخ تک پہلے پوسٹ کیے گئے میسج کو ایڈٹ کرنے کی سہولت کو غیر فعال بنائے. امتحان کے انعقاد سے متعلق ایجنسی نے کہا ہے کہ نیٹ یو جی کے دوبارہ امتحان کے لیے ایڈمٹ کارڈ ڈاؤن لوڈ کرنے کی سہولت شروع ہونے کے 24 گھنٹے کے اندر ہی 1,000,000 سے زیادہ امیدواروں نے اپنے ایڈمٹ کارڈ ڈاؤن لوڈ کیے. ایجنسی نے کہا ہے کہ اس کی ٹیمیں سبھی امیدواروں کے لیے بلا رکاوٹ رسائی کو یقینی بنانے کی خاطر سرور پر لوڈ کی لگاتار نگرانی کر رہی ہیں. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. کھانسی کی روک تھام کے سرپ لائسنس والے دوا فروشی فروخت کریں گے. سرکار نے 1945 کے ادویات سے متعلق ضابطوں میں ترمیم کو نوٹیفائی کیا ہے. اس کے تحت چھوٹے گاؤں میں کھانسی کی روک تھام کے سرپ کی فروخت کے لیے دی گئی رعایت کو واپس لے لیا گیا ہے. اب چھوٹے گاؤں میں بھی اس طرح کے سرپ کی فروخت لائسنس والے دوا فروشی کر سکیں گے. سپریم کورٹ نے اس درخواست پر مرکز اور ریاستوں سے جواب طلب کیا ہے, جس میں شہریت, آبائی مقام और रिहायशी पते के सबूत के तौर पर आधार कार्ड के मुबैना बेजा इस्तेमाल का इल्ज़ाम लगाया गया है। मज़कूरा दरख्वास्त में ये हिदायत देने की अपील की गई है कि इसके इस्तेमाल को सिर्फ शिनाख्त की तस्दीक तक महदूद रखा जाए। चीफ जस्टिस सूर्यकांत और जस्टिस वी मोहाना पर मुश्तमिल एक बेंच ने मरकज़ और सभी रियासतों और मरकज़ के ज़ेर इंतज़ाम इलाकों को नोटिस जारी किए हैं। मज़कूरा दरख्वास्त में ये दलील दी गई है कि फॉर्म 6 के तहत तस्दीक का मौजूदा तरीक़ेकार नाकाफी है और इसका सहारा लेकर लोग मुनासिब और मुतालिक़ दस्तावेज़ात के बग़ैर चुनाव डेटाबेस में अपना नाम शामिल करा सकते हैं। वज़ीर आज़म नरेंद्र मोदी ने कहा है कि मुल्क में गुज़श्ता दहाई के दौरान बुनियादी ढांचे को रिकॉर्ड सतह पर जदीद तर्ज पर ढाला गया है। अपने सोशल मीडिया अकाउंट पर माई GOV की एक पोस्ट शेयर करते हुए जनाब मोदी ने कहा कि सरकार विकसित भारत के नज़रिए को हकीकत की शक्ल देने की खातिर मुल्क के लोगों के लिए नए सिलसिले का बुनियादी ढांचा तामीर करने की पाबंद है। भारत ने खबरदार किया है कि अगर अक़वामे मुत्तहिदा सलामती कौंसिल की रुकनियत में तौसी सिर्फ गैर मुस्तकिल मेंबर मुल्कों तक महदूद रखी गई तो सलामती कौंसिल में इस्लाहात की कोशिशें नाकाम हो सकती हैं। अक़वामे मुत्तहिदा में भारत के मुस्तकिल नुमाइंदे हरीश पर्व थानैनी ने यह बात सलामती कौंसिल इस्लाहात से मुतालिक बैन हुकूमती मुज़ाकरात की मीटिंग से खिताब करते हुए कही। उन्होंने कहा कि अगर तौसी सिर्फ गैर मुस्तकिल ज़ुमरे तक महदूद रहती है तो सलामती कौंसिल की इस्लाहात निहायत नाकाफी साबित होंगी और अमलन नाकामी के मुतरादिफ होंगी। ख्वातीन हॉकी में न्यूजीलैंड के शहर ऑकलैंड में भारत FIH हॉकी नेशंस कप के सेमीफाइनल में पहुंच गया है। भारतीय ख्वातीन ने पूल ए के अपने दूसरे मैच में जापान को 1-2 दो गोल से हरा दिया। इस जीत के साथ ही भारत 6 पॉइंट के साथ पूल ए में सरफहरिस्त आ गया है। फीफा वर्ल्ड कप 2026 में कैप वर्दे ने गैर मामूली कारकर्दगी का मुजाहिरा करते हुए आलमी सतह पर मजबूत टीम स्पेन के साथ मैच ड्रॉ पर खत्म किया और कोई भी टीम गोल नहीं कर सकी। कैप वर्दे के 40 साल गोलकीपर वोजिन्हा ने हरीफ टीम की तरफ से किए गए कई गोल बचाकर शानदार कारकर्दगी का मुजाहिरा किया। आखिर में खास खबरें एक बार फिर। वज़ीर आज़म नरेंद्र मोदी आज शाम फ्रांस के शहर एवियान में G7 सरबराह कॉन्फ्रेंस में शिरकत करेंगे। वज़ीर आज़म नरेंद्र मोदी ने ब्रातिस्लावा में वाराणसी नुमाइश की सताइश की है और ताल्लुकात को मुस्तहकम बनाने में आर्ट और कल्चर के रोल पर जोर दिया है। सरकार ने NEET UG के दोबारा इम्तिहान से कबल टेलीग्राम ऐप पर 22 जून तक पाबंदी आयद की है, जबकि मैसेज एडिट करने की सहूलत 30 जून तक मुअत्तल रहेगी। खांसी की रोकथाम के सिरप लाइसेंस वाले दवा फरोश ही फरोख्त करेंगे। सुप्रीम कोर्ट ने उस दरख्वास्त पर मरकज और रियासतों से जवाब तलब किए हैं जिसमें आधार को सिर्फ शिनाख्ती सबूत के तौर पर इस्तेमाल करने की अपील की गई है। भारत ने अक़वामे मुत्तहिदा सलामती कौंसिल की सिर्फ गैर मुस्तकिल सीटों की तौसी की तजवीज़ को मुस्तरद कर दिया है और इस तरह की इस्लाहात को नाकामी के मुतरादिफ करार दिया है। और न्यूजीलैंड के शहर ऑकलैंड में खवातीन के FIH नेशंस कप में भारत जापान को 1-2 दो गोल से हराकर सेमीफाइनल में पहुंच गया है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
2: Good afternoon. This is Akashwani and I am Valsa Williams with the midday news. The headlines. Prime Minister Narendra Modi to participate in G7 summit in Avignon, France this evening. Prime Minister Modi praises Varanasi exhibition in Bratislava, emphasizes role of art and culture in strengthening ties. Government bans messaging app Telegram till 22nd of this month ahead of NEET UG retest, message editing feature to remain disabled till June 30th. Supreme Court seeks responses from center and states on plea to use Aadhaar only as identity proof. India rejects proposal to expand only non-permanent UN Security Council seats, calls reform bordering on failure. And India storms into semi-finals of Women's FIH Nations Cup, defeating Japan 2-1 in Auckland, New Zealand. Prime Minister Mr. Narendra Modi will arrive in Avignon, France today on a two-day visit to participate in the G7 summit. This marks the Prime Minister's seventh consecutive appearance at the G7 summit and India's 13th participation in this crucial multilateral event. This G7 summit